0: discretion. Discretion. Entertainment. And above all, it's the world of University of Central Punjab. You are listening to FM 92.6 UCP Ki Duniya.
1: Welcome back, listeners. You're listening to FM 92.6 UCP Ki Duniya. आप लोगों ने join किया है हमारे जो exclusive legends हैं. आप लोगों के साथ किसी ऐसे legend को discuss करता है जिसने पाकिस्तानी industry पर बहुत गहरा impact छोड़ा होता है. इस brunch show में हम लोग सिर्फ ये नहीं कि किसी artist को discuss करते हैं, but we try to discuss and उनकी life से कुछ ऐसे messages निकालने की कोशिश करते हैं जो जो हमारे ज़िंदगी में काम आए बेसिकली. और जिन लिसनर्स ने अभी ज्वाइन किया हमें, मैं उनको बताती चलूँ कि मैं हूँ आरजे फातिमा अहमद. यू नो दिस वन थिंग आई हैव लर्न्ड सिंस आई हैव बीन ऑन रेडियो टू टॉक स्लोली. मुझे लगता था कि बीइंग एन आरजे इज़ ऑल अबाउट जल्दी जल्दी बोलना, लेकिन इट इज़ नॉट दैट. इट इज़ अबाउट कि ऐसे बोलना कि मतलब कि आप अगले बंदे को अपना मैसेज भी कन्वे कर सको और अपने अगले बंदे को सारी इन्फॉर्मेशन जो है ना, एक मिनट में आपने उसको बता देना कि हाउ एंड व्हेन एंड वेयर एंड एवरीथिंग, कैसे सब कुछ हुआ. तो लेकिन इसका मतलब ये नहीं है कि रेस है, डोंट बिकम एन एमिनम, जस्ट अच्छे से एक्सप्लेन करें. तो इसलिए मैं अब शुरू में रिमेंबर कि जब मैं जो हमारा जो फ़ोन नंबर है उसको मैं बहुत तेज़ी से बोलती थी. But with time I've learned कि it is not all about that. It is about being able to convey your message. तो हम लोग जो हमारे जो listeners हैं उनको हम नूरी को basically हम discuss कर रहे थे. और नूरी के मैंने आपको information बताई थी कि how both brothers started and how it was and उनके different albums आई हैं. तो हम उनके जो शुरू से हम start करें तो जो band का नाम है वो इनके नाम से ही, जो अली नूर है इनके नाम से इन्होंने बैंड का नाम निकाला नूरी. और हु इज़ द लीड वोकलिस्ट एंड द गिटारिस्ट. और नूरी जो है बेसिकली इट्स अ पर्शियन वर्ड विच मीन्स लाइट. और मतलब कि उनका जो कॉन्सेप्ट है वो ये है कि लाइट विच शोज़ यू द थिंग्स इन डिफरेंट परस्पेक्टिव, बिकॉज म्यूज़िक इज़ दैट. म्यूज़िक शोज़ डिफरेंट परस्पेक्टिव, म्यूज़िक शोज़ डिफरेंट एंगल्स. एंड हम लोगों को लगता है कि म्यूज़िक इज़ नॉट लाइक दैट, लेकिन म्यूज़िक इज़ लाइक दैट. और आई रिमेंबर्ड के वाई शुडेंट वी इन्वॉल्व ऑल ऑफ दोज पीपल हु बिन कमेंटिंग ऑन आर लाइव ब्रॉडकास्ट ऑन FM 92.6 UCP Ki Duniya. तो कासिम भट्टी, आर जे कासिम भट्टी सेज दैट ही फील्स गुड टू सी अस ग्रूमिंग. ही बेसिकली ही इज़ अ सीनियर इन FM 92.6 एंड अब हमने उनके बहुत अरसे बाद ज्वाइन किया है एंड इट फील्स नाइस, समबडी अप्रिशिएटिंग यू. इसके अलावा नदीम इकबाल कहते हैं कीप इट अप एंड गुड वॉइस. थैंक यू सो मच नदीम. अदील खान कहते हैं गुड वॉइस, कीप अप द गुड वर्क, विद द पैसेज ऑफ टाइम यू विल बी बेटर एंड बेटर. एग्जैक्टली दैट इज़ माई मैसेज, लाइक कीप ऑन trying to perfect yourself. हमेशा competition अपने आप के साथ ही होता है. हमेशा यही होता है कि आप हमेशा कुछ better करने की कोशिश करते रहते हो. और ये नहीं होता कि किसी और को involve नहीं करना चाहिए. Always remember yourself and कि आप पहले क्या थे और आज क्या हैं. तो अगर if you see some sort of improvement, I think that is what matters. उसके अलावा हम let's come back to, I think I get so easily distracted talking about such things. Like मैं पूरा शो ऐसी चीज़ों के बारे में कर, लेकिन हमारा जो शो है उसका नाम ही एक्सक्लूसिव लेजेंड है, हाउ कैन वी इग्नोर दैट. तो नूरी की हम बात करें तो दे स्टार्टेड 7 years बिफोर द फर्स्ट एल्बम केम. आई थिंक दैट इज़ व्हाट प्रोग्रेस इज, दैट इज़ व्हाट पावर इज़, कि आपने कब शुरू किया. और ये नहीं होता कि हम लोग जब काम करना शुरू करते हैं तो हम एकदम से सब कुछ हो जाता है. टाइम लगता है, आप आराम से प्रोग्रेस करते हो. ये नहीं होता कि आप फौरन ही कुछ बन जाते हो. तो नूरी जो है वो भी वैसे ही है. इट टुक देम 7 years. दे वर्कड ऑन देयर एल्बम, दे वर्कड ऑन देयर सॉन्ग्स एंड देयर इमेज एंड एवरीथिंग. और उसके बाद दे बिकेम नूरी. और उनकी जो फर्स्ट एल्बम आई सुनो एक मैं हूँ, सुनो कि मैं हूँ जवान, आई ऑलवेज से कि इतना लंबा नाम है कि मैं हमेशा गलत ले लेती हूँ, लेकिन खैर, विच केम इन 2003. और बिफोर नूरी, अली नूर एंड मोहम्मद अली जाफरी जो थे वो मतलब के इकट्ठे काम करते थे. एंड उन्होंने एक ایک ایلبم لائک ایک میوزک بیسکلی ریلیز کیا تھا ناٹ ان یور ورلڈ, اور مطلب کہ نوری کا جو زیادہ نام ہوتا ہے وہ لائیو ایکٹس کی وجہ سے ان کا زیادہ نام بنا ہے, کیونکہ دے آر فیو آرٹسٹ ہو کین پرفارم لائیو اینڈ ہو کین پرفارم ویل لائیو. ایوری ون ایلس یو نو ریکارڈیڈ چلتا رہتا ہے. آئی ہیو سین اینڈ آئی ہیو بین پارٹ آف کانسرٹس اینڈ یو نو مجھے بہت برا لگتا ہے آنیسٹلی. میں وہ والے کانسرٹس جو ہے نا اگر میں غلطی سے اٹینڈ کر بھی لوں تو آئی گو اینڈ سٹ ایٹ دا بیک اور آئی ول ٹیک آل آف مائی فرینڈز ان کی یار اس کو ریکارڈیڈ سننا تھا تو میں گھر میں سن لیتی, تو یو نو لیٹ سٹ بیہائنڈ اینڈ انجوائے دیٹ. تو آئی تھنک ایسے آرٹسٹ جو ہے نا ان کو پروموٹ کرنا چاہیے جو خود you know they perform live or no matter what you know they always are energized to energize the audience. Uske baad unki jo debut studio album aayi thi which uska jo rise to fame tha it came in 2003 or 2003 se 2005 tak you know it was something who jo people matlab ke 3 saal ho gaye the aur log jo hain usse kya kehte hain بور نہیں ہوئے. تو آئی تھنک دیٹ از دین اگین دا لولیسٹ تھنگ کہ آپ کو کتنا ٹائم ہو گیا لیکن پھر بھی لوگ آپ کو ہی سننا چاہتے ہیں, تو آئی تھنک دس از یور سکسیز. اس کے علاوہ نوری کی جو یو نو ان کی جو البم تھی جو مطلب کہ انٹرنیٹ پہ بہت زیادہ, کیونکہ تب نیا نیا جو تھا انٹرنیٹ کو اپریسیشن ملنا شروع ہوا تھا, تو یو نو اس کو زیادہ لوگوں نے پھر فارورڈ اس کو مطلب کہ لوگوں نے زیادہ اس کو سننا شروع کر دیا. اور انٹرنیٹ از سم تھنگ لائک دیٹ, سوشل میڈیا از سم تھنگ لائک دیٹ کہ آپ وہاں پہ کچھ چھوٹی سی بھی بات لکھو تو وہ ایک دم سے اتنی ایکسائٹنگ اور اتنی لائک اٹ بیکمز وائرل, اٹ بیکمز سم تھنگ you know you want to be part of or one way or another you become a part of it even by viewing it, like you are becoming like jo bhi listeners ya phir jo bhi hamare Facebook live pe aa rahe hain wo hame dekh bhi rahe hain, so then again they are becoming part of our show. To ye it is a very easy way, social media isliye mujhe bahut acha lagta hai because you know you can foreign give feedbacks. اس کے علاوہ ان کے جو البم تھی اس میں لائک مکس ساؤنڈس تھے, اور اس میں جو آپ لوگ بی جی ایم میں گانا سن رہے ہیں منوارے, یہ بھی اسی البم کا حصہ ہے, اور یہ گانا بہت ہی خوبصورت گانا ہے, بہت ہی سویٹ اور بہت میلوڈیس گانا ہے. اور اس کے علاوہ یہ جو انہوں نے کافی پاکستانی فلم کے لیے ہارڈ راک اینتھمس بھی لکھے, اور انہوں نے اردو اسپیکنگ کمیونٹی کے لیے مطلب کہ زیادہ ریپرزنٹیشن تھی, بیکاز پاکستان میں اس وقت زیادہ پنجابی گانے یا پھر لائک مکس ورژنس چل رہے تھے, لیکن اردو گانے جو تھے ان کو انہوں نے پروموٹ کیا. اور اس کے علاوہ انہوں نے فرسٹ آف اٹس کائنڈ پاپ راک میوزک جو ہے اس کو پاکستانی مین اسٹریم میڈیا پہ اس کو انٹروڈیوس کروایا, اور انہوں نے ڈفرینٹ سانگس جو تھے انسٹیڈ آف لائک انسپائرنگ دا یوتھ, مطلب کہ انہوں نے دے میڈ ویز فار دا یوتھ, اور انہوں نے مطلب کہ ایک رسپانسبلٹی لی اس چیز کی کہ اگر وہی بات ہے کہ اگر آپ کے پاس اتنا بڑا پلیٹفارم ہوتا ہے تو یو شوڈ یوٹیلائز اٹ, ناٹ جسٹ یوز اٹ فار یور اون سیلف, آپ لوگوں کو یو نو فار فیوچر ایک رستہ بنا کے جانا چاہیے. اور اس کے علاوہ انہوں نے ڈفرینٹ گانے گائے جو وومن امپاورمنٹ پہ بھی تھے, اور وہی بات ہے کہ انہوں نے اپنے پلیٹفارم کو اچھے سے یوز کیا تاکہ ہر کسی کے ذہن میں یہ فیڈ ہو جائے کہ ہو دے آر اینڈ دے آلویز ریمبر دس, اور دین اگین کہ اپنے پلیٹفارم کو انہوں نے بیسکلی اچھے طریقے سے یوٹیلائز کیا. اس کے علاوہ ان کی سیکنڈ اسٹوڈیو البم آئی پیلی پتی اور راجا جانی کی گول دنیا, سو دس از لائک ریئلی کول. ان کے گانوں کے سوری البمس کے نام جو ہیں بہت مزے کے ہیں اور بہت ڈفرینٹ سے ہیں. ان کی جو البم آئی تھی یو نو اٹ ٹاکس اباؤٹ وٹ ہیپنز وین یو گیٹ سو انرجیٹک, اور یو نو آپ یوتھ میں جب ہوتے ہو اور آپ بہت ہوپ فل ہوتے ہو اور جب آپ پھر ریالٹیز کو فیس کرتے ہو, تو وچ از دین اگین دی موسٹ لولیسٹ تھیم آف این البم آئی ایور ریڈ اب آج تک. اور کہ آپ یوتھ کو صرف وہ کیا ببلس نہیں دکھا رہے پرفیکٹ ببلس کے, یو نو لائف بہت خوبصورت ہے, اب ان کو ریالٹیز بتا رہے ہو. اور اس کے علاوہ مطلب کہ انہوں نے ڈفرینٹ وہی بات ہے کہ انہوں نے بہت سارے ڈفرینٹ تھیمس کو ٹچ کیا, اور بہت ڈفرینٹ اور سیلف سینٹرڈ انڈیویژلس کو فوکس کیا, اور یو نو انہوں نے ایون دیر از اے سانگ وچ فائنڈز اسکیپ روٹ ان تھنگس لائک ڈرگز اینڈ شارٹ لفٹ پلیجرس, یو نو از ان دیٹ امیزنگ, لائک میوزک کے تھرو آپ لوگوں نے ڈرگ کو مطلب کہ نو ڈرگ یوزج کی جو ہے اویئرنیس بھی دے دی. دس از وٹ این آرٹسٹ از آئی بلیو, کہ آپ ایکسپریشن ایک دے رہے ہو لیکن آپ کور سب کچھ کر رہے ہو, اور آپ اس کور کرتے کرتے آپ اگلے بندے کو اندازہ بھی نہیں ہونے دے رہے کہ یو نو ہاؤ یو ڈوئنگ اٹ اینڈ ہاؤ پرفیکٹلی آپ نے اگلے بندے کے دماغ میں فیڈ کر دی ہے یہ بات. اس کے علاوہ جو ان کا جو ہوپ فل موڈ اور ٹریولنگ موڈ اور اس ٹائپ کے جو ایکسپیرئنسز ہوتے ہیں, کیونکہ آئی ہیو آلسو آبزرو دس کہ جو ان کی جو البم ہے جتنی بھی میں نے گانے سنے وہ ایسے ہیں کہ آپ ٹرپس پہ جاؤ, ٹریول کر رہے ہو تو تب آپ لگاؤ تو یو نو سودنگ میوزک اور ریلیکسنگ میوزک, ویسے ان کے گانے ہوتے ہیں. تو بہت مزہ آتا ہے ایسے گانے سننے کا اور ایسے گانے انجوائے کرنے کا. اور دیز کائنڈ آف سانگز یو نو یا البمز ڈیل وتھ ڈفرنٹ سبجیکٹس جس میں پرابلمس, کانسیکوینسز اور یو نو کولیکٹیو ایپتھی, اس ٹائپ کی جو ڈفرینٹ چیزیں ہوتی ہیں وہ آپ ساتھ ساتھ ایکسپیرئنس کرتے رہتے ہو. اور وہی بات ہے کہ یو نو دے فوکسڈ آن اٹ اور دے میڈ شیور کہ ہم اپنے پلیٹ فارم کا پراپر طریقے سے یوٹیلائز کریں. اور آئی تھنک میں نے بہت بولا ہے, میں نے بہت بہت بولا ہے, میں اتنا بولا ہے کہ میں خود تھک گئی ہوں بول بول کے. تو اب ہم چلتے ہیں میوزیکل بریک پہ اور ہم پھر سنیں گے نوری کے کسی خوبصورت سانگ کو اور ایسے گانے کو کہ ہمارا دل کرے کہ چلو سفر شروع کرتے ہیں, کہیں چلتے ہیں. تو اسٹے ٹیون ٹو ایف ایم 92.6 اینڈ وی ول جوائن بیک